0: जी प्रोग्राम का बकिया हिस्सा। आज बात कर रहे थे कि डर, खौफ, शौक। अच्छा जी, दौलत की मोहब्बत गरीबी का डर पैदा करती है। अच्छा, जो इंसान गरीब होते हैं, जिनके पास दौलत कम होती है, वो दिल के तो बड़े बादशाह होते हैं, दिल के बड़े अमीर होते हैं, लेकिन उन्हें इस चीज़ का डर नहीं होता। अमीर को हमेशा ये डर लगा रहता है कि कहीं वो गरीब ना हो जाए। ताकतवर को डर होता है कहीं वो कमज़ोर ना हो जाए, इसलिए अमीर जो है वो और माल और दौलत जमा करने की हिर्स जो है उसमें जा पनपती है, और वो और माल जमा करने की ख्वाहिश जो है वो रखता है। दौलत की मोहब्बत गरीबी का डर पैदा करती है। इंसान इसीलिए तो दौलत जमा करता है कि गरीबी से निजात मिले। वो जितना माल जमा करता है उससे ज्यादा की ख्वाहिश रहती है। इस तरह दौलत लोभ पैदा करती है, और ये लोभ खौफ पैदा करता है। लालच ना निकले तो खौफ नहीं निकल सकता। ला खौफ ला तखफ ला यकज़ुनू कि मंजिलें तय करने वाले माल की मोहब्बत से आजाद होते हैं। दौलत की तमन्ना के लिए खौफ का अजाब लिख दिया गया है। हम अपने आप को जितना महफूज करते हैं उतना ही गैर महफूज होने का डर हमें दबोच लेता है। सिक्योरिटी की तमन्ना खौफ का दूसरा नाम है। जो इंसान दूसरों को खौफ ज़दा करता है वो खुद खौफ में मुब्तला रहता है। जो ताकत खौफ पैदा करती है वो खुद खौफ ज़दा रहती है। ताकतवर को कमज़ोर होने का खौफ खा जाता है। ताकत का इस्तेमाल खौफ के साथ नफ़रत भी पैदा करता है। कमज़ोर इंसान की नफ़रत ही ताकतवर के लिए खौफ होती है। सामीन, ये खौफ ताकत की मौत है। कोई दुनियावी ताकत हमेशा के लिए ताकतवर नहीं रह सकती। फिरौन को मूसा अलैहिस्सलाम की पैदाइश से पहले यह खौफ लाहक हो गया था। फिरौन की दौलत, उसका दबदबा, उसकी हकूमत और उसके लश्कर उसे एक बच्चे के खौफ से ना बचा सके। एक इंसान के खौफ ने एक बादशाह को चैन से बैठने ना दिया, और आखिरकार ताकत गर्क के दरिया हो गई। इक्तदार और इख्तियार का बेकरार रहना फितरी बात है। सामीन, कुछ लोगों के लिए माजी की याद खौफ पैदा करती है। कुछ लोग मुस्तकबिल के अंदेशों से दो चार हैं। खौफ मौजूद लम्हे का हो तो होता ही नहीं है। इसीलिए कहते हैं कि जो है डिप्रेशन वगैरह होते हैं वो माजी की कुछ ऐसी यादें होती हैं जो इंसान के अंदर जो है वो डर खौफ पैदा करती है। एंग्जाइटी जो होता है वो मुस्तकबिल की खौफ से इंसान दोचार होते हैं। और अगर इंसान इन दोनों को भुलाकर अल्लाह के फजल व करम की तलाश कर ले और लम्हाए मौजूद में आ जाए, हाल में आ जाए, तो ये खौफ दूर हो जाता है। खौफ सिर्फ जाने वाले या आने वाले वक्त का होता है। गुजरे हुए ज़माने का खौफ दरअसल आने वाले ज़माने का खौफ है। माजी सिर्फ उसी वक्त खौफ ज़दा करता है जब उसका खुशगवार नतीजा भी बाकी हो। तो अब हमें क्या करना है? अपने रब से ताल्लुकात बढ़ाने, उसकी रहमत पर नगाह रखी जाए तो खौफ ख़त्म हो जाता है। खौफ आखिर एक मफरूज़ा ही तो है। सामीन, वो अलमिया जो अभी रुनमा नहीं हुआ और रुनमा हो सकता है अंदेशा कहलाता है। इंसान अगर मुस्तकबिल को आना ये तखय्युल में उतारने के बजाय हाल के फर्ज का कर्ज अदा करे तो खौफ से बच जाता है। मुस्तकबिल सिर्फ ख्वाब ही तो है। खौफनाक हो या हसीन, मोहताज ताबीर है। और माजी कितना ही भयानक हो, एक तस्वीर ही तो है, बेजान तस्वीर। हाल और सिर्फ हाल हकीकत है। हाल जिंदगी है, अमल है। खौफ से आजाद जो हुआ सो हो चुका, जो होना है सो हो जाएगा। सिर्फ खौफ किसी खतरे को टाल नहीं सकता। सिर्फ खौफजदा रहने से दुश्मन तो नहीं मरते, अमल की जरूरत है, और अमल के लिए खौफ से नजात जरूरी है। اچھا اس فانی اور مختصر زندگی میں لوگوں نے خوف سے آزاد رہ کر کارنامے سر انجام دیے. بے خوف ہو کر انہوں نے نئی ڈسکوریز کی, عظیم تخلیقات ہوئیں, عظیم تہذیبیں پیدا ہوئیں, عجائب بنائے گئے, تمدن پیدا ہوئے, اور پرانے کھنڈرات کے دامن میں نئی عمارتیں بنائی گئیں. سامعین, اپنی زندگی میں خوشیوں کی طرف توجہ دیجیے, اپنی زندگی کو اپنی سوچ کو پازیٹو مثبت سوچ کی طرف راغب کیجیے, اپنی سوچوں کو ڈائیورٹ کیجیے. اگر یہ خوف کی سوچیں آ بھی رہی ہیں تو ان کو ڈائیورٹ کیجیے, ایک لفظ دو لفظ اس کو بلڈ کیجیے اچھی سوچوں کے ساتھ, اپنے رب سے اپنے تعلقات کو جو ہے وہ مضبوط کیجیے. اور اس کا جو سب سے زیادہ ہے کہ اپنے آپ کو آپ انگیج کیجیے, قرآن حکیم کی تعلیم حاصل کیجیے, ترجمے کے ساتھ حدیث کا مطالعہ کیجیے, اپنے رب سے اپنے تعلقات کو استوار کیجیے, اپنی دوستی بڑھائیے, پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی سنتوں پر عمل پیرا ہو جائیے. اور یہ بھی یاد رکھیں کہ جو ڈر خوف ہے اس کا تعلق کسی گناہ کے ساتھ نہیں ہے. اکثر لوگ کہتے ہیں جی یہ نیک نہیں ہیں یا پھر گناہ کا نہیں, ایسی بات نہیں ہے. اللہ تعالیٰ نے خود قرآن حکیم میں فرمایا ہے یہ بات کہ ہم آپ کو آزمائیں گے خوف سے, دولت لے کر دے کر, یہ آزمائش ہے. یہ نیک لوگوں پر بھی ہے, یہ گناہ گاروں پر بھی ہے. وسوسات ہیں, برے خیالات ہیں. پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث ہے نا, اگر آپ کو کوئی خطرہ یا کوئی وسوسہ آپ کو جو ہے وہ غمناک کر رہا ہے, ایک سوال بھی ابھی یہاں پر ہے, پریشان کر رہا ہے کہ وسوسات آ رہے ہیں اور نیک ہستیوں کے بارے میں آ رہے ہیں, اللہ اور اللہ کے رسول کے بارے میں, صحابہ کے بارے میں, باقی انبیاء نیک ہستیوں کے بارے میں, کسی عزیز کے بارے میں, زندگی کے بیتے ہوئے پلوں کے بارے میں, تو پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی ایک حدیث ہے, اگر میں غلط ہوا تو مجھے معاف فرما دیجیے, کہ جب صحابہ کو اس طرح کے خیالات آتے تھے تو جب وہ یہ بات انہوں نے آپ صلی اللہ علیہ وآلہ وسلم تک پہنچائی تو آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا, انہوں نے کہا کہ ایسے ایسے خیالات ہیں کہ ہم آپ کو بیان نہیں کر سکتے, ہم اس بات کو زبان پر نہیں لا سکتے, ہمیں ڈر ہے کہ کہیں ہم اسلام کے دائرے میں بھی رہے ہیں یا نہیں, یا کیا پتہ ہم اپنے آپ کو ختم کر لیں. بڑی بڑی گہری باتیں انہوں نے کی. تو آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ یہی تو ایمان ہے, اگر ایمان نہیں ہوتا تو آپ کسی کرب میں مبتلا نہ ہوتے, آپ کسی درد میں مبتلا نہ ہوتے. یہ جو تکلیف آپ کو پہنچ رہی ہے یہ اس بات کا ثبوت ہے کہ آپ اہل ایمان ہیں, یہ ایک مومن کی شان ہے. تو کسی کو ایک دم سے جج کر لینا یہ بھی اچھی بات نہیں ہوتی, یہ اللہ جانے اور اللہ کا وہ بندہ جانے. ٹھیک ہے, تو یہ جو آپ کا سوال تھا اس کو میں نے اپنے طریقے سے اس کی کوشش کی ہے اب تک یہ بات پہنچانے کے لیے, لیکن اس کا تعلق کسی گناہ یا نیکی کے ساتھ نہیں ہوتا کہ آپ نے کوئی گناہ کیا تو اس پر سے عذاب ہے, نہیں, ایسی بات نہیں ہوتی. ہاں آزمائش ہے, اللہ تعالیٰ نے دے کر بھی آزمانا ہے, لے کر بھی آزمانا ہے. خوف رنج و غم میں اگر انبیاء علیہ السلام کی سٹوری پڑھیں تو کتنی سٹرگل ہے, مشکلات ہیں. تو ہم انبیاء علیہ السلام کی ہی زندگیوں سے سیکھتے ہیں. ٹھیک ہے, اسی طرح ہمیں اپنے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی سیرت پر عمل پیرا ہونا ہے, اپنے رب کے احکامات کی جو ہے وہ اپنے رب کے احکامات کی پابندی کرنی ہے, وفاداری نبھانی ہے. انسان کوشش کرتا ہے, آپ ایک قدم بڑھائیں گے تو اللہ اس میں اپنی رحمت اور برکت ڈالیں گے. تو اس وجہ سے خوف سے نکلیے. زندگی صرف خوف زدہ رہنے کے لیے نہیں ملی سامی, اس زندگی میں کچھ, وہ کہتے ہیں کہ اگر زندگی میں کچھ رنج و غم ہیں تو اس میں خوشی کی لہریں بھی ہیں, اگر زندگی ایک تپتا ہوا صحرا ہے تو اس میں گھنی چھاؤں بھی ہے, زندگی اگر زہر کا پیالہ ہے تو اس میں شہد سی مٹھاس بھی ہے. اس موم کی طرح, اس چراغ کی طرح زندگی بسر کیجیے جو خود جل کر دوسروں کو روشنی دیتا ہے. خوف ترقی سے محروم کر دیتا ہے, اور خوفزدہ انسان اپنے اندر ہی ریت کی دیوار کی طرح گر جاتا ہے اور یوں زندگی ہی میں مر جاتا ہے۔ عظیم انسان موت کی وادی سے باوقار ہو کر گزرتے ہیں اور اپنے آپ کو نکالتے ہیں۔ دراصل کچھ مزاج ہی ایسے ہوتے ہیں جو ہر حال میں ڈرتے ہیں۔ سامعین، عبادت کریں تو اس کے نامنظور ہونے کا انہیں ڈر رہتا ہے، وہ سفر کریں تو حادثات کا خطرہ ان کے دل کی دھڑکنیں تیز رکھتا ہے، دھوپ ہو تو انہیں دھوپ سے ڈر لگتا ہے، بارش ہو تو بارش سے، وہ بجلی کی چمک اور بادلوں کی گرج سے ڈرتے ہیں، وہ کسی ناگہانی آفت کی گرفت سے امکان جو ہے وہ ناگہانی آفت کی گرفت کے امکان سے آزاد نہیں ہو سکتے۔ ان کے قلوب کی سرزمین میں ہمتن زلزلے آتے رہتے ہیں، وہ ہر وابستگی سے ڈرتے ہیں، وہ قربتوں سے بھی ڈرتے ہیں اور فاصلوں سے بھی خوفزدہ رہتے ہیں۔ ان کے لیے ہر مشاہدہ خوف پیدا کرتا ہے، اندیشوں کی عکاس بیل ان کی زندگی کے شجر کو لپیٹ میں لے لیتی ہے اور ان کی ہستی اس ٹوٹے ہوئے جہاز کی طرح ہوتی ہے جسے کوئی ہوا بھی راس نہیں آتی۔ بزدل انسان کو کوئی حالت خوف سے آزاد نہیں ہونے دیتی، کوئی نہ کوئی خطرہ اس کے وجود میں موجود رہتا ہے، اسے دریا میں ڈوب جانے کا ڈر رہتا ہے، صحرا میں پیاس سے مر جانے کا ڈر رہتا ہے، اسے دنیا کا ڈر رہتا ہے، عقبہ کا ڈر رہتا ہے۔ وہ شاید یہ نہیں جانتا کہ اللہ کی رحمت اس کے غضب سے وسیع تر ہے، بہت بڑی ہے۔ یہ زندگی اندیشوں کے لیے نہیں پیدا کی گئی، یہ زندگی اس کی رحمت اور اس کے فضل کے اصول کے لیے دی گئی ہے۔ راتیں ہمیشہ تاریک نہیں رہتی، ہمیشہ تاریک نہیں ہوتی، اور کوئی تاریک رات ایسی نہیں جو دن کے اجالے میں ختم نہ ہو۔ سورج ضرور طلوع ہوتا ہے، کامرانیوں کا، سرفرازیوں کا اعتماد اور یقین حاصل ہو جائے تو اندیشے ختم ہو جاتے ہیں۔ اعتماد محبت سے حاصل، یہ اعتماد جو ہے یہ محبت سے حاصل ہوتا ہے، خدمت سے حاصل ہوتا ہے، عبادت سے حاصل ہوتا ہے۔ جس زندگی میں شوق ہوگا اس میں خوف نہیں ہوگا، خوف دوزخ ہے، شوق جنت۔ پروگرام میں کوئی یہیں پر سمیٹنے کی کوشش کروں گا، انشاءاللہ نیکسٹ ویک ایک نئے ٹاپک کے ساتھ آپ کی خدمت میں حاضر ہوں گے۔ اچھا جی، یہ جو مفادات کو مقدم سمجھنے والے مقام شوق نہیں سمجھ سکتے، شوق کا تعلق دل سے ہے، مفادات کا واسطہ دماغ سے ہے، دل قربانیاں پیش کرتا ہے، عقل حاصل کی تلاش میں سرگرداں ہے۔ قربانیاں پیش کرنے والے کو کوئی ڈر نہیں ہوتا، اور حاصل کی تمنا والا جو ہے وہ محرومی کے اندیشوں سے نہیں نکل سکتا۔ جب تک یہ زندگی اس مقصد کے لیے نہ صرف کی جائے جس مقصد کے لیے اسے تخلیق کیا گیا ہے، وہ خوف کے عذاب سے نہیں بچ سکتی، اور وہ مقصد خالق ہستی نے واضح اور واشگاف الفاظ میں فرما دیا ہے۔ ہمیشہ اللہ تعالیٰ ہم سب پر اپنا فضل و کرم کریں، جو بھی رنج و غم اور تکلیف میں مبتلا ہے اللہ ان کی تکلیفوں کو دور کریں، اللہ ان کی پریشانیوں کو دور کریں۔ جو بھی نیک دلی جائز حاجات لیے دل میں بیٹھے ہیں، اللہ ہم سب مسلمانوں کی نیک دلی جائز حاجات، تمناؤں، عارضوں کو پورا کریں۔ جو کسی بھی پریشانی میں ہیں، کسی ڈر خوف میں، انگزائٹی، ڈپریشن، سٹریس میں، اللہ ان کو ان کی پریشانیوں کو دور فرمائیں، اللہ ان کے دلوں کو مضبوط کریں، اللہ ان کی زندگی میں خوشی کی لہریں لائیں۔ اپنے آپ کو ڈائیورٹ کیجیے، کہیں باہر واک کے لیے چلے جائیں، کچھ کسی اپنے آپ کو مصروف رکھیں تو آہستہ آہستہ ایکسرسائز کریں، اچھے خیالات کو ساتھ لانے کی کوشش کریں، انشاءاللہ اپنے آپ کو انگیج کریں تو اللہ کے فضل و کرم سے آپ اس سے باہر آ جائیں گے۔ ان سب چیزوں کی ٹریٹمنٹ موجود ہے، اپنے ڈاکٹر سے رابطہ کریں، اپنے پیارے لوگوں سے جو لوگ پڑھے لکھے ہیں، جو لوگ سائیکائٹرسٹ ہیں ان سے آپ رابطہ کریں، تو ہر چیز کا حل موجود ہے انشاءاللہ۔ ان چیزوں کا بھی علاج ہے۔ اللہ تعالیٰ میرے یہ جو بھی ہیں آپ کے نمبر اینڈنگ ہوتا ہے، اللہ آپ کی ساری پریشانیوں کو دور فرمائے، آمین ثم آمین۔ پیدا کرنے والے کی منشا کے خلاف جو زندگی ہوگی خوف زدہ ہوگی، خالق سے دوری جس شکل میں بھی ہو ڈر پیدا کرے گی، اور خالق کا قرب جو ہے جس حالت میں بھی ہو خوف سے نجات دے گا۔ فیصلہ انسان نے خود کرنا ہے، اللہ ہمارے ساتھ ہیں، وہ ہر چیز پر قادر ہیں۔ دیکھیں رب نے کتنی بڑی کائنات بنائی ہے، اتنی بڑی کائنات کہ ہم تو ایک چھوٹا سا ڈاٹ ہیں اس کائنات میں، ہم تو کچھ بھی نہیں، لیکن وہ رب اس کو کتنے سموت طریقے سے چلا رہے ہیں۔ آپ یہاں پر بیٹھے ہیں، ہمیں تو پتہ بھی نہیں چل رہا کہ یہ 1000 مائل پر آور اپنے اوربٹ کے اوپر گھوم رہی ہے، اتنی تیزی سے एक लाख किलोमीटर का जो इसका दूसरा है जो जो अपना वो मदार पूरा कर रही है, वो परावर कर रही है, तो छोटा सा डॉट है, कितनी क्रिएशन है वो रब सबको दे रहा है। तो जब अल्लाह से दोस्ती होगी, अल्लाह से हाथ बढ़ाए, वो खुद फरमाते हैं कि ला तकना तू ला तखजन ला तहिन, अल्लाह फरमाते हैं ना कि डरो नहीं, खौफ ज़दा ना हो, अपने आप को कमज़ोर ना करें, मैं तुम्हारे पास हूँ, तुम्हारे साथ हूँ, मैं तुम्हें गिरने नहीं दूंगा, बस तुम मुझ पर यकीन कर लो। और ये जब भी वसवसात आएँ तो ला हौल वला कुव्वता पढ़ें और झटक दें इनको, इन पर ज़्यादा गौर ना करें, इनको ज़्यादा सोचें नहीं, जितना आप सोचते हैं आप उतना उसको बिल्ड करते रहते हैं, अपने ऊपर उसको डालते रहते हैं, और फिर आप अपनी डाइवर्ट करें, तीन चीज़ों को देख लें अपने आमने सामने, और ये तीन चीज़ें कोई भी हो सकती हैं, आपकी चेयर है, दीवार है, कोई और चीज़ है, तो आपकी सोच डाइवर्ट होना शुरू हो जाती है, ठीक है, इबादत में वक्त गुजारें इंशाल्लाह। तो जनाब यहीं पर प्रोग्राम को समेटूंगा इंशाल्लाह, वक्त जो है वो ख़त्म हो रहा है, इंशाल्लाह नेक्स्ट सैटरडे को, नेक्स्ट फ्राइडे को इंशाल्लाह या तो एक रिपीट प्रोग्राम पेश किया जाएगा या फिर यहाँ पर हाज़िर होने की पूरी कोशिश करूँगा। ज़िंदगी ने और सांसों ने मोल दी तो ज़रूर इंशाल्लाह ताला, अगर प्रोग्राम में कोई गलती हुई तो मुझे माफ़ फरमा दीजिएगा, दिन का थका हुआ आता हूँ, टायर्ड हूँ, थका हूँ, कुछ कहा कुछ ऐसा मुँह से निकला अगर आपकी दिल आज़ारी हुई हो तो मुझे माफ़ फरमा दीजिएगा। अपना और दूसरों का बहुत ख्याल रखिएगा, इंशाल्लाह ज़िंदगी रही तो फिर मिलेंगे, और प्रोग्राम की जो बकिया नशरियात हैं इंस्पायर एफएम की वो जारी सारी हैं, सुनते रहिए इंस्पायर एफएम। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
1: Coming up next, Democracy Now! This is Inspire FM.
2: Assalamualaikum everybody, it's me Ali Official. I just want to give a huge shout out to Inspire FM at 105.1 FM. Make sure you tune in, they have great content. Take care, stay smiling and peace.
3: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims. The specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
4: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialise in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
5: Bismillahir Rahmanir Rahim. In Surah As-Saffat, Allah Subhanahu wa Ta'ala says, "Bal ajibta wa yaskharun." You found it amazing, yet they mocked and joked. Rasulullah sallallahu alayhi wa sallam found it amazing that Allah Subhanahu wa Ta'ala would bring the dead back to life, yet the disbelievers mocked and joked about it. So the very same thing that boosted the iman of Rasulullah sallallahu alayhi wa sallam took these people further into disbelief. May Allah subhanahu wa ta'ala grant us sincerity such that when we see the truth, we accept it. Ameen.
6: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express, brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites, then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
7: अस्सलाम वालेकुम, मेरा नाम किरण है। कोर्ट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है। अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे। कोर्ट यूके ऑफिस 03001234@court.org.uk।
2: Assalamu alaikum wa rahmatullahi wa barakatuh. This is I am Khalid. You are tuned into the Rise and Shine show with Tariq. Keep it locked.
8: Does your car sound like this on the school run? Want to change that? Then tune into the Rise and Shine show with Brother T. Sing along to awesome nasheeds, answer our puzzling riddles, and tell us what you think of our newest events. The Rise and Shine show, every weekday from 7 a.m. to 9 a.m.
9: From the studios of Inspire FM, the time is now 8 o'clock.
10: From the heart of Bedfordshire in Luton on 105.1 FM, this is Inspire FM News.
11: This is the national and international news today, Friday, 19th of June for Inspire FM, read by Shahin Mirza. Lebanon says Israeli strikes kill 18, as Israel says 4 soldiers killed by Hezbollah. US-Iran talks postponed as Vance pulls out of Switzerland trip. Plans to end gazumping with binding agreements in house sales shake up. Burnham's win against reform represents remarkable personal success. Oil prices rise as Lebanon fighting erupts and Hormuz traffic still slow. Amber extreme heat warning issued as 35 degrees Celsius heat wave approaches. Morocco captain Ashraf Hakimi to stand trial for rape. The Israeli military has killed at least 18 people as it launched airstrikes amid intense fighting in southern Lebanon, according to reports. The military announced on Friday that it had struck targets throughout southern Lebanon overnight as its campaign continues despite the threat to the ceasefire deal between the United States and Iran. Tehran-backed Hezbollah reported intense fighting in the area. Israel's military said it had struck more than 80 Hezbollah targets and killed dozens of its members in response to what it described as ceasefire violations. The army also reported that 4 Israeli soldiers, including a battalion commander, had been killed in the fighting. Israel insists that it must continue its military operations, which includes airstrikes and occupation of territory in the south, to fight Hezbollah, which has been launching attacks into northern Israel. And that concludes today's news roundup.
10: Always up to date with everything that's happening locally, nationally, and internationally. This is Inspire FM.
1: We are now going to play an episode of Democracy Now!, an independent news program hosted by award-winning journalist Amy Goodman and Juan Gonzalez. The views represented in this program are those of the individuals and not necessarily represent those of Inspire FM.
12: Welcome to Democracy Now!, democracynow.org, The War and Peace Report. I'm Amy Goodman. As we bring you today the news headlines, the United States and Iran have officially signed a memorandum of understanding aimed at ending the war in Iran. President Trump signed the agreement at a dinner at the Palace of Versailles, hosted by French President Emmanuel Macron, hours after the G7 summit wrapped up in the French Alps. Iranian President Masoud Pezeshkian signed the agreement in Tehran. He later shared the memorandum on social media, calling it a historical document and a message from a powerful Iran, unquote. The 14-point agreement calls for an immediate end to fighting on all fronts, including Lebanon, the full resumption of maritime traffic through the Strait of Hormuz, the lifting of the U.S. blockade, the waiving of U.S. sanctions on Iran, the unfreezing of Iranian assets, and an investment fund to rebuild Iran. Iran's lead negotiator, Mohammed Bakir Khalibaf, said, quote, "Everything we sought to achieve through military action, we obtained several times over through negotiation. It was not even comparable," unquote. On Capitol Hill, some lawmakers have criticized Trump's deal, with Republican Senator Bill Cassidy calling it the, quote, worst foreign policy blunder in decades, unquote. Meanwhile, President Trump signaled that no one will face consequences for the U.S. cruise missile strikes that killed more than 175 people at a girls' primary school in Manab on the first day of the U.S.-Israeli attacks on Iran last February. The vast majority of the victims were schoolgirls.
13: If it was a fault, and as you know, that's under investigation, it's such a strange question to be asked at this state. You're talking about a long time ago, but nobody did that on purpose.
12: Lebanon's national news agency reports an Israeli drone strike near the town of Qatar Tebnet has killed one person, seriously wounding another. A separate drone strike on Beit Yehoun in southern Lebanon wounded two people. Israel's attacks came even though the U.S.-Iran ceasefire deal calls for an end to hostilities on all fronts, including Lebanon. Ukrainian drones have struck a massive oil refinery in Russia's capital region for the second time in a week, sending thick black smoke over Moscow, halting flights at Moscow's four airports. Elsewhere, Russian officials say one woman was injured as debris from downed Ukrainian drones fell on homes, cars, and a fitness center, as well as a large mall and an industrial site. Ukraine's attack came as Ukrainian President Volodymyr Zelensky met with President Trump and other heads of state at the G7 summit in France. In Gaza, at least two Palestinians were killed, another left wounded after Israel bombed the southern Gaza Strip. The attack targeted the Al-Mawasi, a crowded tent camp that Israel had designated as a so-called humanitarian zone. The latest killings bring the number of deaths since Israel agreed to a U.S.-brokered so-called ceasefire with Hamas in October to more than 1,000 dead. Israel now occupies 64% of the Gaza Strip, far more than the 53% allowed under the October agreement. California Democratic Congress member Rohana has become the first member of Congress to sign a pledge not to take money from pro-Israel lobbying groups. The peace pledge stands for Pledge to Enforce American Law, Counter Foreign Intelligence, Counter Foreign Influence, and End War Crimes. It was created by the group AIPAC Tracker, which tracks political spending by the American-Israel Public Affairs Committee.
14: It's pretty common sense. It means that we shouldn't be sending our tax dollar money for foreign wars overseas. We should be spending it here at home. And it says that we shouldn't be taking money from AIPAC or all of its affiliate PACs or bundled money from those organizations. And that we have to recognize the genocide that took place in Gaza.
12: The peace pledge includes a promise to support the First Amendment rights of people critical of the state of Israel, including supporters of boycott, divestment, and sanctions, or the BDS movement. Peace activists rallied in Baltimore Wednesday to celebrate a decision by the Maryland State Retirement and Pension System to divest most of its holdings in Israeli sovereign bonds. This is Evie Frankel, a member of Jewish Voice for Peace and the Break the Bonds campaign, the daughter of Holocaust survivors.
15: When we started this campaign, held about $73-74 million worth of Israel bonds, and currently we're down to $11 million in Israel bonds. That's an 85% reduction in their holdings, and we're declaring that a victory. But we want them to divest the other $11 million, and we want a policy to make clear that they can't reinvest.
12: In Haiti, at least 1.5 million people have been displaced and forced to live in makeshift shelters due to rising gang violence across Haiti. That's according to a new data announced by UN Secretary General Antonio Guterres during a visit to Haiti Tuesday. He spoke from the capital, Port-au-Prince.
16: Since the start of the year, gang violence has killed more than 2,300 people and wounded more than 1,100. It has paralyzed the state, the economy, education, and the delivery of aid. Yet the greatest shame is not gang violence. The greatest shame is indifference, a world that looked the other way for too long.
12: Guterres welcomed the deployment of a new UN-backed force to combat gangs approved by the UN Security Council in September that'll replace Kenyan police troops. But many Haitians have opposed further foreign intervention in Haiti, denouncing a history of political and economic destabilization. In related news, lawyers for Haitian immigrants are petitioning the U.S. Supreme Court to dismiss the Trump administration's efforts to end temporary protected status, TPS, for more than 300,000 Haitians living in the United States. This comes as evidence uncovered during ongoing litigation has raised serious questions regarding the process Trump officials used to terminate the relief. The Department of Homeland Security announced Thursday all immigrants detained at an isolated ICE jail in the Florida Everglades, known as Alligator Alcatraz, have been transferred to other jails across the United States ahead of the approaching hurricane season. DHS did not say whether the embattled ICE jail would be closed. Advocates warn those transferred from the jail have been disappeared with their whereabouts unknown to family members. People detained at the Everglades ICE jail have described egregious abuses, including the denial of medical care and being placed in a 2-by-2-foot cage-like structure as punishment, according to Amnesty International. Georgia's state legislature has rejected a push by President Trump to redraw congressional and legislative districts. Republican Governor Brian Kemp had proposed a special session to revise Georgia's political maps ahead of the 2028 elections. But on Wednesday, Republican lawmakers revolted, declaring there would be no vote on redistricting after protesters filled the state capitol, many of them chanting, "Black voters matter." This is Tennessee State Representative Justin Jones, who traveled to Atlanta to join the protests.
17: I'm here because what happens in Atlanta is connected to what happens in Nashville, what's connected to what happens in Jackson, Mississippi, connected to what happens in Montgomery, Alabama. They're waging a battle against multiracial democracy in the South, so we have to show up for each other. But what we saw in real time was the power of people. You saw an almost entirely white caucus up there who represents the new Confederacy. We represent a new South that is multiracial, rooted in racial justice, rooted in protecting our vote.
12: The Trump administration's launched a legal fight to block the United States' first ever reparations program, which serves Black community members of Evanston, Illinois. The program was approved by the Evanston City Council members back in 2021, allotting some $20 million to Black residents who lived in the city between 1919 and 1969, or their direct decedents, over discriminatory housing policies and the lasting impacts of slavery. Robin Rue Simmons, who pioneered the program and now serves as the chair of Evanston's Reparations Committee, denounced the Trump administration's lawsuit as a fear tactic. President Trump called off a confirmation hearing for his pick to become the next U.S. spy chief Wednesday, just hours before it was set to begin. The Senate Intelligence Committee had been scheduled to hear testimony from federal prosecutor Jay Clayton. Trump's pick to succeed Director of National Intelligence Tulsi Gabbard, who steps down Friday. But Trump said from the G7 summit he would stall Clayton's nomination and would refuse to sign an extension of the Foreign Intelligence Surveillance Act, allowing for expansive domestic surveillance unless lawmakers first approve the Save America Act. Voting rights experts say the Save Act could disenfranchise millions of citizens who lack easy access to a required birth certificate or a passport in order to vote. Trump also demanded Senate approval of his personal defense attorney, Jamie McDonald, to replace Jay Clayton as the U.S. attorney here in Manhattan. That means U.S. Director of Federal Housing, Bill Pulte, a MAGA loyalist with no national security experience, will become acting director of national intelligence on Friday. Pulte has used his position as a top U.S. housing official to join Trump's campaign of retribution against his political enemies, making criminal referrals over claims of mortgage fraud. Pulte will now have access to the government's most closely guarded secrets across 18 U.S. intelligence agencies. He was opposed by a number of Republicans as well as Democratic senators. The Pentagon has released the names of 8 U.S. service members killed when a B-52 bomber crashed shortly after takeoff from Edwards Air Force Base in California Monday. The crash came as the Air Force is testing ways to keep its fleet of so-called strategic bombers operating through at least 2050. The B-52 can carry up to 70,000 pounds of high explosive or nuclear ordnance. And in Idaho, a federal judge has temporarily blocked a new state law that threatened transgender people with up to 5 years in prison for using public restrooms that match their gender identity. In related news, the Federal Trade Commission, joined by 4 states, Alaska, Iowa, Nebraska, and Texas, have sued the World Professional Association for Transgender Health.